0: 把个鸭鸭对喽，哎呦哎呦，问得就得呀呦，
1: 我的你 Radio Tiger 哎呦，
2: यूहो रेडियो टाइगर 79.2 MHz गर्जन सस्नदै बाज्ने
3: के तपाईलाई दुना टपरी चाहिएको छ? पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
5: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
6: ल यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
7: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-0-96-93।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 17 गते बुधबार, सन् 2026 सेप्टेम्बर 2 तारीक भदौ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ

0: टरमा पुगेन राहत।
1: बाढीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
0: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ्ने सरकारको भनाई।
1: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढेपछि विश्व शेयर बजार प्रभावित।
0: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
3: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भोटे कोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। देशका 62 जिल्लाबाट 3916 जना सम्पर्कविहीन भएका छन्। रसुवा नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी बाढ़ीबाट प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढ़ीले 5 जिल्लाका 7570 निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरण अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनमा ठूलो संख्यामा निजी घर बाढ़ीको चपेटामा परेका छन्। 1253 घरको नामो निशान नै नरहेको विभागले जनाएको छ। रसुवामा 1779 घरमा क्षति पुगेको छ। यस्तै नुवाकोटमा 3977 घरमा क्षति पुगेको छ। धादिङमा 1451 घरमा क्षति पुगेको छ। गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा 17 अर्ब 31 करोड र सरकारी भवनमा 4.5 अर्ब रूपियाँको क्षति भएको छ। राष्ट्रिय सड़क पूर्वाधारमा 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। स्थानीय पूर्वाधारमा 1.25 अर्ब र 4 जिल्लामा खानेपानी आपूर्ति प्रभावित भएको छ भने 64 करोड़को क्षति भएको प्रारम्भिक विवरण छ।
4: रसुवाको बोटे कोशीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेको बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। गृहमन्त्री सुदर गुरूङले हिजो पत्रकार सम्मेलनमा रसुवा नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3917 जना बेपत्ता भएको उहाँले बताउनुभयो। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उहाँले भन्नुभयो करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा सञ्चालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। नागरिकमा खबर छ।
3: रसुवाको भोटेकोशी नदीमा गेग्रान सहितको भीषण बाढ़ी आएको एक हप्ता हुँदा पनि उद्धार सकिएको छैन। जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास भइरहेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्त थप आक्रोशित हुँदै गएका छन्। यद्यपि सरकारले खोज तथा उद्धार गरिरहेको छ, सीमित स्रोत साधन र समन्वयको कमजोरीको कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन। 10 भदौमा बाढ़ी आएको थियो। भोटेकोशी र त्रिशी नदी क्षेत्रका जलविद्युतको सुरुङमा फँसेकाको हप्ता बित्दा पनि उद्धार हुन नसकेपछि सेनाले प्रवर्धकको साथ खोजेको छ। शुरूमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। हिजो जलविद्युत परियोजनाका प्रवर्तकहरूको पनि साथ खोजेको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियर लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी लगायत फँसेको आकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्तक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धार पहल गर्नेछन्। यसैबीच बाढ़ीको अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा राहत पुगेको छैन। चार जिल्लामा 32 होल्डिङ सेन्टर छन्। बाढ़ी पीड़ित तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसके गुनासो भइरहेको छ। बाढ़ीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरकामा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले भने हिजो बेलुकी सामाजिक सञ्जालमा फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै ठाउँमा व्यवस्थित रूपमा राहत वितरण भएको दावी गर्नुभएको भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। बाढ़ी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, नुवाकोटको 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका प्रभावितलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ। तर प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन्।
4: यसैबीच सरकार एक्लैले राष्ट्रिय विपदको सामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अघि बढ़नुपर्ने जोड़ दिएका छन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेला हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो।
3: काया कैरनमा बाढ़ी पछिको खोज तथा उद्धारको अवस्था बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भ

0: गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: भर्ना खुल्यो।
5: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
5: फोन नम्बर 01-5670-924, 5670-925।
6: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
9: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति, अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, बाढ़ीको 1 हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो, जलविद्युत प्रवर्तकको साथ लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी प्रसंग। रसुवाको भोटेकोशीमा बाढ़ी आएको 1 हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाइ भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
11: सूचना संकलन पनि गरिरहेका छौँ, त्यो सँगसँगै तीनटै सुरक्षा निकायहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यलाई तीव्रता दिँदै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन परेका छौँ। जनशक्तिको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सेक्युरिटी फोर्सेसहरू चाहिँ फिल्डमा हुनुहुन्छ।
12: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ, तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन?
11: यस्तो छ, एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कतिपय सम्पर्क नभएर विभिन्न सेन्टरहरूमा बसिराख्नु भएको छ। उहाँहरू आफ्नो आफन्तसँग भेट्न वा सम्पर्क नभएर पनि कति मान्छेले आँसी पनि राख्नु भएको छ भने कतिपय केसमा चाहिँ कति हाइड्रोहरूको त टनेल कहाँनिर त्यो हाइड्रोको मुख टनेलको मुख कहाँनिर छ भनेर नै थाहा नपाएर खन्न कति खन्न पनि फेला नपरेको अवस्था छ भने कतिपय केसमा चाहिँ खनेर धेरै सुरुङहरू तिरेर पनि धेरै भए एकदमै अप्ठ्यारो अवस्थामा पनि हाम्रो फोर्सहरूले गरेर पनि कतिपय अवस्थामा तिर्ताउनु भएको छ भने अस्तिको हकमा चाहिँ कति ठाउँहरूबाट हाइड्रोको सुरुङबाट पनि केही व्यक्तिको उद्धार गरिएको थियो भने केही व्यक्तिहरू चाहिँ हाइड्रो वरिपरिबाट पनि उद्धार गरिसकेको हुन्छ। तर अझै पनि त्यहाँ मिसिङ हुन नसक्नुहुन्छ भन्ने किसिमले हाम्रो उद्धार खोजी र उद्धारको काम चाहिँ जारी नै छ। अझै

0: तपाईँहरूलाई समस्या के छ अहिले?
1: अहिले मेन चाहिँ मैले अघि भने जस्तै जस्तो हाइड्रोको यो टनलभित्र मान्छेहरू अझै खस्नु भएको छ कि भन्ने आशंका छ, त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षाकर्मीहरू धेरै ड्रिल गरेर भित्रसम्म पुग्दासम्म पनि हामीले मान्छे खुला नपारेर पर्खिरहेका छौँ कति ठाउँमा, फेरि पनि रेटी गरेर फेरि खोजी कार्य चाहिँ भइ नै रहेको छ, तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिन नै बढी नै रहेको छ, केही न केही मान्छे खेला पारेर रेस्क्यु गरिरहेका छौँ।
0: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ त?
1: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अभाव नहुने गरी विशेष गरी प्रभावित क्षेत्र र सुवा र नुवाकोटका हामीले सङ्कटग्रस्त भनेर जुन क्याबिनेटले डिसिसन गरेको 15 पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग नहुने गरी हामीले काठमाडौँबाट पनि जस्तो हेलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि वा उतै उतै पनि जिल्ला टु जिल्ला हेलीबाट भए पनि जाँच्ने बाटोहरू जाँदैन, उहाँ पनि हामीले धेरै नै यहाँहरूले हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट हेर्न सक्नुहुन्छ, कुनै पनि कसर छोडे जस्तो लाग्दैन। अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्ने पनि हुन्छ, डेड बडी म्यानेजमेन्ट गर्ने विषय पनि छ, र त्यो सँगसँगै उद्धारमा कोही कतै छुट्नु भएका छैन उद्धारको काम पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहत पनि कति पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ। जो चाहिँ हामीले पहिचान भएका शवहरू छ पहिचान भएका शवहरूलाई आतंकको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालयको अधिकारीले योजना राख्नु भएको छ कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ, त्यो पनि हेर्नु होला। र अबको योजना भनेको चाहिँ हाम्रो अस्थायी आवास जुन चाहिँ हामीले पुननिर्माण पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ, त्यो काम पनि तत्कालै सुरु गर्नेछ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। भोटीकोशीमा आएको विनाशकारी बाढ़ीको प्रारम्भमै निर्जीवन बीमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढ़ीको दावी परिसकेको छ। सोमबारसम्म 15 बीमा कम्पनीमा 583 दावी परेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको हुने देखिएको छ। विद्युत तथा आकस्मिक रूपमा आउने बीमा दावीमा यो रकम अहिलेसम्म ठूलो हो। यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड़ रूपियाँ बराबरको बीमा दावी परेको थियो। प्राधिकरणका निर्देशक साम्बरराज लामी छानेले रसुवा बाढ़ीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो। यसअघि नव युवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं, त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं। उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन.
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा.
2: पैसामा छ शक्ति, पैसामा छ सहारा.
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म.
0: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने.
2: इतिहास, गाथा र कथा, गाँठका कुरा.
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा. गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ.
4: अब बाँकी खबर. भोटेकोसीबाट आएको हिमबाडीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ. काठमाडौँ आउने सड़क अवरूद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असर उपत्यकावासीको भान्सामा देखिन थालेको हो. काठमाडौँमा खाद्यान्न भित्रिने सबैभन्दा ठूलो र प्रमुख पृथ्वी राजमार्ग सड़कमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्. उपभोक्ता खाद्यान्न नपाइने सन्तासले खाद्य मौजदात गर्ने सोच बनाउन थालिसकेका छन्. काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्. नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खाने तेल, चामल, दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले नै महँगी भएको र यसले झनै असर पार्ने देखिएको छ. संघका महासचिव अमोल काजी तुलादरले दाल, तेल, चामल लगायतका खाद्यान्नको महँगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महँगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ. वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ. अनुगमनमा दाल, चामल, खाने तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भने नदेखिएको विभागले जनाएको छ. विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नु भएको छ. यस्तै गरी उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्. कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्. गोर्खा पत्रमा खबर छ.
3: अब विदेशको खबर. इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ. तर त्यसका लागि गएको जुन महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ. किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसुद पेजेस्कियनले यस्तो बताउनु भएको. 17 जूनमा इरान अमेरिका बीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो. यस 60 दिने समझदारी पत्रमा तत्काल युद्ध गर्ने र 60 दिनभित्र दिगो शान्तिका लागि विश्वस्त सम्झौता गरिने उल्लेख थियो. तर दुवै पक्षले यसलाई पालना गरेनन्. दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्. महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव चर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ. हिजो तेलको मूल्य करिब 2% बढ़दा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ. अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिस्को शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो. कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो. ब्रेन्ट कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ.
4: अब खेल खबर. अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ. नेपाल क्रिकेट संज्ञानले नेपाल एका लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो. तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सी शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन्ड टी ट्वेन्टी सिरिज खेलेको थियो। टी ट्वेन्टी श्रृंखलामा नेपालले होर्बर्ट रिक्यान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसै गरी भिक्टोरिया एकाडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली तथा किङ्सम्यान एकाडेमीसँग पराजित भएको थियो। टी ट्वेन्टीको अनुभवपछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका धेरैजसो ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती काठमाडौँको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङ्गी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
4: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ 10 गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो।
3: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाइने भएको छ। पूर्वाधार विकास मन्त्रालयको हिजो बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाउने निर्णय गरेको। त्यस अनुसार अहिले पहिरोले भाँचिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गर्ने तयारी छ।
4: भोटेकोसी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची नेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
3: र भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
3: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रवर्धकको साथ।
4: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
3: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
4: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता जस्ता देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि, एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं।

0: रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परे कर्णालीका दुईजनाको मृत्यु, 194 जना सम्पर्क विहीन 75 जना सम्पर्कमा आए।
1: कर्णाली प्रदेश सरकारले भुटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर नगरपालिकाले 51 लाख दिने,
0: विपन्न नागरिकको पहिचान र संरक्षणका लागि कानूनी व्यवस्था गर्न माग, 16 बुधे मागसहित कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापन पत्र,
1: र अस्ट्रेलियामा रहेको नेपाल एक क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्ने। हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गिरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका दुईजनाको मृत्यु भएको पुष्टि भएको छ भने 194 जना सम्पर्कविहीन रहेका छन्। बाढ़ीमा परि सम्पर्कविहीन भएका हुम्लाको ताजाकोट गाउँपालिका दुईका नवकुल शर्माको शव भेटिएको छ। रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत शर्माको शव गोर्खा जिल्लाको गण्डकी गाउँपालिका 8 भर्खे घाट स्थित त्रिशुली नदी किनारमा भेटिएको हो। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको शव आफन्तले बुझेको बताउनु भएको छ। शर्मा बाढ़ी आउनुभन्दा एक दिन अघि भदौ 9 गते मात्रै रसुवा भन्सार कार्यालयमा सौरा भएर हाजिरी हुनु भएको थियो। यसै गरी बाढ़ीमा परि सल्यानको बाक्सो नगरपालिका 10 पिपल नेताका आयुष खड्काको पनि ज्यान गएको छ। लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका खड्काको पहिलो पोस्टिङ नै अन्तिम हुन पुगेको छ। खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरे स्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। बाढ़ीमा बेपत्ता भएको 4 दिनपछि गत 14 गते चितवनमा उहाँको शव फेला परेको परिवारले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले अझै कर्णालीका 194 जनाको अवस्था थाहा हुन नसकेको बताउनु भएको छ। सम्पर्कविहीन भएका मध्ये 75 जना सम्पर्कमा आइसकेका छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका 81 जना पुरूष छन् भने सल्यानका 40 पुरूष, 11 महिला र 3 बालबालिका रहेका छन्। यस्तै सुर्खेतका 15 पुरूष र 1 महिला सम्पर्कविहीन रहेका छन्। जाजरकोट र मुगुका 6 पुरूष, 4 महिला, 1 बालक, रूकुम पश्चिमका 9, कालीकोटका 6, दैलेखका 3, डोल्पाका 2 र हुम्लाका 7 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन भएका कुल 194 मध्ये 159 जना पुरूष र 28 जना महिला तथा 7 जना बाल बालिका रहेका छन्।
1: कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड़ जम्मा गर्ने निर्णय गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको बताउनुभयो। बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्रको योजना 83 स्वीकृत समेत गरेको छ। शिक्षा क्षेत्रलाई आगामी 10 वर्षका लागि योजनाबद्ध रूपमा अघि बढ़ाउने निर्णय समेत गरिएको बताउनुभयो। यसै गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भोटेकोशी बाढ़ी प्रभावितका लागि 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कार्यपालिकाको 91 बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको हो। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहन माया ढकालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मार्फत रकम जम्मा गरी बाढ़ी प्रभावित क्षेत्रमा राहत पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि सहयोग पुर्याउने निर्णय भएको बताउनु भएको छ।
0: एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 8 जिल्लाका यी शव भेटिएको बताएको छ। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार 11,884 जनाको उद्धार भएको छ भने 3,000 916 जना झै सम्पर्क विहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको कामका लागि 21,314 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्क विहीन भएको प्राधिकरणले जनाएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
1: भोटेकोशी क्षेत्रमा भएको विपत्तिमा ज्यान गुमाउने प्रति कर्णाली केयर अस्पताल परिवारले राहत स्वरूप 555,555 रूपियाँ सहयोग गरेको छ। विपत्तिमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै अस्पतालले पीड़ित परिवारको दुःखमा साथ दिनका लागि रकम सहयोग गरेको बताएको छ। कर्णाली केयर अस्पतालले सहयोगलाई आर्थिक सहयोग रूपमा भन्दा पनि विपत्तिबाट प्रभावित परिवारप्रति सामाजिक उत्तरदायित्व प्रतिविम्ब हुने तरिकाले उपलब्ध राहत गराएको बताएको छ। अस्पताल परिवारले विपत्तिको कठिन घड़ीमा पीड़ितलाई एक्लो नरहेको भन्दै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने अस्पतालका निर्देशक दीपक गौतमले बताउनुभयो।
0: विपन्न नागरिकको पहिचान संरक्षण र सशक्तिकरणका लागि छुट्टै कानूनी व्यवस्था गर्न माग गर्दै विपन्न नागरिक सशक्तिकरण केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ। केन्द्रले विपन्न नागरिक सशक्तिकरण तथा संरक्षण ऐन निर्माणसँगै विपन्न नागरिकका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न माग पनि गरेको छ। केन्द्रका अध्यक्ष माया प्रसाद जोशीको नेतृत्वमा मुख्यमन्त्री शाहीलाई बुझाएको छ र बुझे ज्ञापन पत्रमा विपन्न नागरिकको स्पष्ट कानूनी परिभाषा, पहिचान र वर्गीकरणका लागि राष्ट्रिय मापदण्ड बनाउन माग गरिएको छ। यस्तै प्रदेशभरका विपन्न नागरिकको तथ्याङ्क अध्यावधि गरी प्रत्येक स्थानीय तहमा डिजिटल अभिलेख र परिचय पत्र प्रणाली विकास गर्नुपर्ने माग केन्द्रको रहेको छ। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले विपन्न नागरिकका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले विपन्न नागरिकलाई राज्यका सेवा सुविधा र अवसरमा पहुँच पुर्याउन प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै मागलाई सम्बन्ध निकाय मार्फत सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। केन्द्रले विपन्न परिवारका सदस्यलाई निशुल्क वा सहुलियतपूर्ण स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि माग गरेको छ। यस्तै विद्यार्थीलाई विद्यालयदेखि उच्च शिक्षासम्म छात्रवृत्ति तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ। यस्तै विपन्न नागरिकलाई रोजगारीसँग जोड्न सिपमूलक तालिम, स्वरोजगार तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने केन्द्रको माग छ। कर्णालीका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा, खानेपानी, स्वास्थ्य, शिक्षा, यातायात र संचार सेवाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ। आफ्ना माग तत्काल सम्बोधनका लागि आवश्यक कानूनी नीतिगत तथा बजेट व्यवस्था गर्न आग्रह गर्दै केन्द्रले माग सुनवाई नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएको छ। केन्द्रले यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यान आकर्षण पत्र बुझाइसकेको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने युवश्राम।

0: मनसुन सुरु हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: कोशी नदीमा आएको बाढ़ीमा परि कर्णालीका 2 जनाको मृत्यु, 194 जना अझै सम्पर्कविहीन, 75 जना सम्पर्कमा आए। कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर नगरपालिकाले 51 लाख दिने, विपन्न नागरिकको पहिचान र संरक्षणका लागि कानूनी व्यवस्था गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। मुगुको छायाना तारा नगरपालिका 8 झ्यालीमा सड़क निर्माता क्रममा यातायात सञ्चारमा समस्या भएपछि यात्रुले शास्ति भोग्नु परेको छ। सामान्य अवस्थामा 1-2 घण्टामा पुगिने सदरमुकाम गमगढी पुग्न 1 हप्तासम्म लाग्ने गरेको उनीहरूको गुनासो छ। सड़क निर्माणको जिम्मा पाएको कम्पनीले सड़क चौडा बनाउने क्रममा यातायात सञ्चारका लागि पर्याप्त व्यवस्थापन नगर्दा शास्ति खेप्नु परेको स्थानीयको गुनासो रहेको छ। छायाना तारा नगरपालिका 8 का रतन राहुलले सड़क निर्माणका क्रममा ठाउँ ठाउँमा अवरोध हुने र अवरोध हटाउन समय लाग्ने गरेका कारण सदरमुकाम गमगढ़ीसम्मको आवाजात प्रभावित भएको बताउनुभयो। सड़क निर्माण आवश्यक भए पनि निर्माणका क्रममा यातायात नै ठप्प हुने अवस्था सृजना गर्न नहुने उहाँको भनाइरहेको छ। यस्तै सल्यान घर भएका सवारी चालक विष्णु जैशीले सामान्य अवस्थामा पनि झ्यालीबाट सदरमुकाम गमगढ़ी 1 घण्टामा पुग्न सक्ने भए पनि सड़क चौडा बनाउने नाममा अहिले बाटोमा खराब अवस्था भएको कारण समस्या भएको बताउनु भएको छ। सड़क निर्माणका क्रममा यात्रुलाई शास्ति दिने निर्माण कम्पनी र सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु पर्ने माग पनि स्थानीयले गरेका छन्। सड़क निर्माण गर्दा वैकल्पिक मार्गको व्यवस्था गर्न वा अवरोध भएको भए तत्काल सड़क खुलाउन पनि उहाँले आग्रह गर्नुभएको छ। जुम्लाको चन्दननाथ नगरपालिका 1 का स्थानीय रामनारायण उपाध्यायले सड़क अवरुद्ध भएपछि सवारी साधन नियमित सञ्चालन हुन नसक्दा यात्रुले बाटोमै रोकेर बस्नुपर्ने अवस्था रहेको बताउनु भएको छ। निर्माण कम्पनीको व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायतका कारण देखाउँदै असारदेखि मात्र निर्माणको काम शुरू गरेको सड़क डिभिजन कार्यालय जुम्लाका साइट इन्जिनियर दिपेन्द्र चौधरीले बताउनुभयो। योजनाको लागत 1.82 करोड़ रहेको र हालसम्म करिब 35% भौतिक प्रगति भएको इन्जिनियर चौधरीले बताउनुभयो।
3: कर्णाली प्रदेश सभाको बैठक अवरूद्ध भएको छ। विधेयकमा विभेद गरिएको भन्दै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको विरोधका कारण हिजो बोलाएको प्रदेश सभाको बैठक नै प्रभावित भएको हो। शर्माले कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धी व्यवस्था गर्ने बनेको विधेयक गत साउन 12 गते प्रदेशसभामा सचिवालयमा दर्ता गराउनु भएको थियो, तर लामो समय बितिसक्दा पनि विधेयकलाई प्रदेशसभाको कार्यसूचीमा नराखिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। विधेयक कार्यसूचीमा समावेश नगरेसम्म आफ्नो विरोध जारी रहने शर्माले बताउनुभयो। उहाँले प्रदेश सरकारले विधेयकप्रति विभेद गरेको आरोप लगाउँदै त्यसको विरोध स्वरूप सदनमै बसेर दबाव दिनुभएको हो। शर्माको विरोधको कारण प्रदेशसभाको बैठक सञ्चालन अवरोध भएपछि बैठक स्थगित गरिएको छ। उहाँले विधेयकलाई तत्काल कार्यसूचीमा राखेर छलफल अघि बढ़ाउन माग गर्नुभएको छ। शर्मा माओवादी केन्द्रबाट कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नु भएको थियो।
0: जाजरकोटमा ग्रामीण सड़क लामो
3: जाजरकोटमा ग्रामीण सड़क लामो समयदेखि अवरूद्ध हुँदा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ। जाजरकोटका धेरै जसो सड़क असार महिनादेखि नै अवरूद्ध हुँदा यस्तो अवस्था आउन थालेको हो। लामो समयदेखि लुम्बिनी रारा राजमार्ग अवरूद्ध भएका कारण कुसे गाउँपालिका र बारेकोट गाउँपालिका जाने यातायातका साधन गन्तव्यमा पुग्न सकेका छैनन्। ट्र्याक्टर तथा ट्रकको माध्यमबाट सामान ढुवानी हुने पालिकामा हाल ढुवानी हुन सकेका छैनन्। कुसे गाउँपालिका पाँचका वडाध्यक्ष हरिबहादुर सिंहले लामो समयदेखि सड़क अवरूद्ध भएका कारण दैनिक उपभोग्य सामानको अभाव हुन थालेको बताउनु भएको छ। यातायातका ढुवानी साधन नचल्दा चामल दाल तेल लगायतका सामान अभाव देखिएको उहाँको भनाइ छ। बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले यातायातका साधन नचल्दा ढुवानीको अभावमा दैनिक उपभोग्य सामानको अभाव हुँदै आएको बताउनुभयो। कुसे गाउँपालिका आठ पैंकाका स्थानीय नवीन सिंहले लामो समयदेखि यातायात अवरूद्ध हुँदा गाउँका स्थानीय बजार उपभोग्य सामान पाउन छाडेको बताउनु भएको छ। जाजरकोटका सातवटा पालिकाका 77 वडा मध्ये 70 भन्दा बढ़ी वडामा सड़क सञ्जाल जोडिए पनि बर्खायाममा सड़क अवरूद्ध हुँदा यस्तो समस्या देखिने गरेको स्थानीयको भनाइ रहेको छ।
0: यता शिवालय गाउँपालिका जोड्ने सड़क स्तर उन्नतिको काम भने 4 वर्षपछि शुरू गर्न थालिएको छ। शिवालय गाउँपालिका एकको शिवालय कचारी जोड्ने सड़क खण्ड अन्तर्गत मोर्कदेखि शिवालय गाउँपालिकासम्म 9 किलोमिटर सड़क सम्झौता गरेको यति लामो समयपछि सड़क स्तर उन्नति सहित कालो पत्र गर्न थालिएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्य सुर्खेसँग 2080 साल माघ मसान्तसम्म सम्पन्न गर्न 3,75,00,000 रूपियाँमा 2079 साल माघ 19 गते सम्झौता भएको थियो। सड़क स्तर उन्नति सहित कालो पत्रको जिम्मा लिएका ठेकेदारको ढिला सुस्तीका कारण अल्पत्र पारेको सड़कको काम अहिले भने शुरू हुन थालेको छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका प्रमुख राजकुमार गोयतले सड़क स्तर उन्नति सहित कालो पत्रका लागि सम्झौता गरेका ठेकेदारको ढिला सुस्तीका कारण समस्या भएको बताउनु भएको छ। अहिले म्याद थप गरी 2083 साल माघ 3 गतेसम्म सम्पन्न गर्न भनिएको छ। सरकारले कामको जिम्मा लिएका निर्माण व्यवसायलाई अधुरा अपूरा सड़क 1 वर्षभित्र सम्पन्न गर्न खुला गरेपछि सड़क स्थानान्तरण कामले गति लिएको हो।
3: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
4: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने, फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
9: कर्नर बजाऊ, मजाले भोग मेटिन्छ। त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
10: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
9: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
10: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
11: रेडियो भेरी।

0: बाढ़ी र डुबानबाट हुने सम्भावित जोखिम कम गर्न सबै प्रकारको पूर्व तयारी गरिएको जिल्ला विपद व्यवस्थापन समिति पार्टीका सूचना अधिकारी रूपन गेवालीले बताउनु भएको छ। उहाँले रसुवामा बाढ़ी आएपछि सचेतना अपनाउँदै बाँकेमा सम्भावित बाढ़ी र डुबानको जोखिम रहेका स्थानमा तयारी अवस्थामा रहन सम्बन्धित सबैलाई आग्रह गरेको बताउनुभयो। सूचना व्यवस्थापन अधिकृत गेवालीका अनुसार पहाड़ी जिल्लाहरूमा वर्षा भइरहेकाले जिल्लाका जोखिमको सम्भावित क्षेत्रमा पूर्व तयारी सबै काम गरेर बस्न पनि आग्रह गरिएको बताउनुभयो। बाँकेका प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले सम्भावित बाढ़ी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद व्यवस्थापन समिति र आठवटै स्थानीय तहले मनसुन पूर्व तयारी तथा प्रतिकार योजना अनुसार काम गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी र डुबानको सबैभन्दा बढ़ी जोखिममा रहेको राप्ती सुनारी नरेन्द्रपुर र डुडुवा गाउँपालिकामा विशेष तयारी गरिरहेको बताउनु भएको छ। राप्ती नदीमा विभिन्न आउने बाढ़ी र डुबानबाट जोगाउन राप्ती सुनारी नरेन्द्रपुर र डुडुवा गाउँपालिका विभिन्न स्थानमा तटबन्ध निर्माण गरेकाले पहिले जस्तो जोखिम नरहे पनि बाढ़ी आउने अन्य सम्भावित स्थानमा सचेतना अपनाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ।
1: बाँकेका किसानले आवश्यक परेको बेला मल नपाउँदा उत्पादन निकै घट्ने चिन्ता बढ़ेको बताएका छन्। उनीहरूले जेनतेन रोपाई सम्पन्न गरे पनि धानमा गाँज लाग्ने बेला मल आवश्यक भएकाले मल नपाउँदा उत्पादन घट्ने चिन्ताले सताएको बताएका छन्। खजुरा रनियापुरका किसान सुतल खानले शुरूमा रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल चाहिएको बेला मल नपाउँदा यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ताले सताएको गुनासो गर्नुभयो। डडुवा कम्दीका किसान नरेश यादवले पनि धानमा गाँज लाग्ने बेला मल अति आवश्यक भएकाले मल नपाउँदा लगानी खेर जाने जोखिम रहेको बताउनु भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले जिल्लामा 99.5% रोपाई सकिएको भए पनि चाहिएको बेला मल नपाउँदा किसानहरू प्रभावित भएको बताउनुभयो। उहाँले बाँकेमा धान उत्पादन हुने जग्गामा 33,570 हेक्टर रहेकोमा यस वर्ष 33,503 हेक्टरमा धान रोपाई भएको बताउनु भएको छ।
0: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघ क्यानले नेपाल ए का लागि तीनवटा अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि शुक्रबार साउथ अस्ट्रेलिया संघ प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुने भएको छ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एण्ड टी20 सिरिज खेलेको थियो। टी20 श्रृंखलामा नेपालले होबर्ट हुरिकेन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। टी20 को अनुभव पछि अब टोली एक दिवसीय अभ्यास फर्मेटमा खेल्ने भएको हो। यो अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलियो टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
1: भेरी खबरको मा अब मुख्य खबरका शीर्षकहरू।
0: रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीमा परे कर्णालीका दुईजनाको मृत्यु। 194 जना सम्पर्कविहीन 75 जना सम्पर्कमा आए।
1: कर्णाली प्रदेश सरकारले भुटेकोशी बाढ़ीबाट प्रभावितका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने। विरूनगर नगरपालिकाले 51 लाख दिने।
0: विपन्न नागरिकको पहिचान र संरक्षणका लागि कानूनी व्यवस्था गर्न माग। 16 बुधे माग सहित कर्णालीका मुख्यमन्त्रीलाई ज्ञापन पत्र।
1: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विषी विदा हुन्छौ। नमस्ते।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन सँगै बात झै। राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुको चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इंद्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरु गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या

0: दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जिउ दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441161।
1: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 9816-0672 9224-21679 र 9125-10349।
2: नमस्कार ओ राम राम, हरेक महिना के 1 गते ओ 15 गते प्रसारण मिटी ऐलक रेडियो कार्यक्रम हमार खेती हमार कृषि, यह भदौ 15 गते संध्या के 7 बजे ओ पुनः प्रसारण 16 गते बिहान के 7 बजे। प्राविधिक समस्या कारण प्रसारण करे नई चिक्लिक ओर से आज भदौ 16 गते संध्या के 7 बजे ओ 17 गते बिहान के 7 बजे रेडियो कार्यक्रम हमार खेती हमार कृषि लयका आयल बाटी।
0: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के छन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते, समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि,
3: रेडियो टाइगर 79.2 मेगाहर्ज, नामै काफी छ।

0: पानी कुन बेलामा झारपात व्यवस्थापन सबै प्रविधि एक ठाउँमा मिलेपछि मात्र चाहे जति हामी उत्पादन लिन सक्छौ।
1: अनि यो धान भित्राउने सम्मको कुरा हुन्छ होइन, एउटा प्याकेज हुन्छ नि जस्तो अनुसार विशेष गरी त तराई क्षेत्रमा जेठको अन्तिम साताबाट रोपाई गर्छ,
0: जेठको अन्तिम सातासम्म बिहेमा राखेर असाढ र साउनको 15 गतेसम्म हामी यो तराईमा धान रोप्यो भने एकदम राम्रो छ।
1: अहिले पछिल्लो समय मलको अभावले गर्दाखेरि पहिला त यो रासायनिक मलको प्रयोग बढी थियो होइन, धेरै पहिला चाहिँ अब उन्नत जातको धान थिएन, परम्परागत रूपमा धान खेती गरिन्थ्यो होइन, तर पर्याप्त रूपमा गोठे मलहरू प्रयोग गरिन्थ्यो। बिचमा फेरि आयो रासायनिक मलको कुरा, रासायनिक मल फेरि अहिले अभाव भएर फेरि न रासायनिक मल न दोस्रो चाहिँ गोठे मल होइन, बाँकी विभिन्न यहाँहरूको दिएको सुझाव सल्लाह अनुसार उहाँहरूले चाहिँ विकल्पका रूपमा अरू मलहरू पनि प्रयोग गर्नु भएको छ होइन,
0: एजुलाको होइन।
1: अब चाहिँ यहाँले अघि नै भने जस्तो धान चाहिँ कसैको बाला लाग्ने बेला भएको छ, कसैको फुट्ने बेला भएको छ होइन, अब खडेरी त छैन भनौँ, पानी त परिरहेको
0: छ, खास त्यति खडेरी छैन, तर न पानी पनि जति चाहियो, पानीको पनि कमी छ अहिले, जस्तै कहीँ बढी पानी छ कहीँ कम छ कहीँ किसानको, तर सुक्खा त्यस्तो अहिले अवस्था छैन।
1: अनि यसमा विशेष गरी यस्तो बेलामा रोग किराको प्रकोप कस्तो खालको देखिन्छ होइन, त्यसमा गोडमेल गरेर झार फाल्ने काम चाहिँ गर्नुभयो होइन, अझै रोगको कुरा त सुरु भएको छैन, तर पनि देखिन सक्ने सम्भाव्य रोग किराको प्रकोपको विषयमा यसो जानकारी गराउनुहोस् र यसको समाधानको उपायको पनि जानकारी गराइदिनुहोस् न।
0: अब यस्तो छ, रोग किरा जस्तो रोगको कुरा गरौँ, अहिले विभिन्न हाम्रो धानमा भन्छन् अब पाताहरूमा खैरो रोग पनि देखिन्छ, पाताहरू होइन विभिन्न प्रकारको अब यहाँ के भन्छन् यो शीत ब्लाइट भन्छौँ होइन, जरादेखि पात कुहिने जस्तो, अब त्यो रोग विभिन्न प्रकारको हुन्छ, त्यो हेरेपछि मात्रै त्यसको लागि त्यही अनुसार त्यसको प्रविधि छ व्यवस्थापनको होइन, अब कुन रोग लागेछ पछि हामी बाला निस्किने बेलामा पनि अब जस्तै हामी अहिले भन्छौँ नि त्यो फाल्दी रोग फाल्डिसमेन्ट भन्छौँ त्यस्तो पनि आउँछ, अनि किरामा हामी गयो भने जस्तै अहिले हामी बोरर भन्छौँ भित्रै पसेर होइन, त्यो बुटमा काट दिन्छन् बाला सेतो निस्किन्छ, त्यसको लागि छुट्टै अब प्रविधि छ, त्यसको लागि छुट्टै बिस्तारी छ, पछि हामी बाला निस्केपछि त्यसमा गन्जीबाघहरू त्यो चुस दिन्छन् दानै लाग्दैन, त्यसको लागि पनि छुट्टै प्रविधि र बिस्तारी छ, त्यही अनुसार हामी अब कहाँ के अवस्था छ त्यो हेरेर मात्रै त्यो प्रविधि हामी प्रयोग गर्न सक्छौँ अनि उत्पादन गर्न सक्छौँ।
1: अनि यो बिउ उत्पादनको लागि पनि किसानहरूले धान खेती गरिराख्नु भएको छ, यता खानका लागि त छ नै होइन,
0: हजुर हजुर हजुर,
1: बिउ उत्पादनमा पनि गरेका छ, यसकोमा ध्यान दिनुपर्ने कुरा
0: यस्तो छ, जस्तै अब खाएन हामी दुई तरिकाले कुनै पनि बालीको उत्पादन गर्छौँ, एउटा खाएनमा प्रयोग गर्ने, एउटा हामी बिउ उत्पादनको लागि, र बिउ उत्पादनको लागि हामी व्यक्तिगत रूपमा बिउ उत्पादन गर्न सक्दैनौँ, त्यसको सरकारले एउटा नीति नियम बनाएछ, जस्तै कुनै सहकारी समूह कम्पनी हामी पहिला दर्ता गरौँ, प्रमाण लिनु पर्यो, र हामी कुन स्तरको बिउ उत्पादन गर्न गइरहेछौँ त्यसको प्रमाण लिएपछि हामी स्रोत बिउहरू खोजौँ, जस्तै हाम्रो देशमा अब हामी कुन स्तरको बिउ उत्पादन गर्छौँ, जस्तै हामी नार्क छौँ, नार्कको पहिलो पुस्ताको जुन बिउ हुन्छ त्यसमा पुस्ताहरू हुन्छन्, पहिलो पुस्ता हाम्रो न्युक्लियस बिउ भन्छन् केन्द्रक बिउ र प्रजनन बिउ र मूल बिउ, यो नार्कले विभिन्न सहकारी कम्पनी समूहहरूलाई स्रोत रूपमा दिन्छ र त्यो कम्पनी सहकारी समूहहरू लगेर त्यही अनुसार त्यो उत्पादन गरेर प्रमाणित र उन्नत गरेर किसानहरूमा बिक्री वितरण गर्छन्, जस्तै व्यक्तिले बिउ उत्पादन गर्न सक्दैन, जबसम्म हामी कुनै सहकारी समूह कम्पनी बिउ उत्पादक बनाउँदैनौ तबसम्म हामी बिउ उत्पादन गर्न गाह्रो छ, र त्यसमा गरेपछि विभिन्न प्रक्रिया छ, अब जस्तै बिउ लगे, बिउ सहकारी समूहले बिउ लगे बिउ उत्पादन गरिरहेछन्, त्यसको लागि अब कति एरिया कति क्षेत्रमा कुन जात लगायो भने हाम्रो देशमा बिउ उत्पादन गर्न निकाय एउटा छ कन्ट्रोल गर्ने व्यवस्थापन गर्ने, हामी बिउ बिजन गुणस्तर नियन्त्रण कार्यालय भन्छौँ, जस्तै हाम्रो यही खजुरामा छ त्यसलाई हामी जानकारी गराउँछौँ र त्यो समय समयमा गएर तपाईँको निरीक्षण गर्छ, अनि त्यसले सबै प्रक्रिया पुरा गरेपछि त्यसले मूल बिउ छ भने त्यसले ट्याग लगाउँछ, प्रमाणित भयो भने त्यसले प्रमाणित गर्छ, अनि उन्नत बिउ छ भने आफै स्वयं सहकारी समूह कम्पनीले आफ्नो प्रमाणित गरेर आफै बिक्री वितरण गर्न सक्छन्, र त्यसको लागि विभिन्न त्यसमा टेस्टहरू जस्तै हामी त्यो मोइस्चर टेस्ट भन्छौँ, किसान र प्योरिटी टेस्ट भन्छौँ, जर्मिनेसन टेस्ट भन्छौँ, प्रत्येक बालीको लागि कतिसम्म त्यो बिउ उम्रिरहेछ, त्यसको पर्सेन्ट कति पर्सेन्ट जर्मिनेसन

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक रिगा बजार बर्दिया।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55909 र 98 442 97 517।
6: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको 3rd शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ABC, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको 3rd सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ। तपाईँ दुईटा नम्बरमा हामीलाई सिधा सम्पर्क गरेर हामीसँग प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति

सम्बन्धीका विशेष जानकारीहरू पनि दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98453 97658 र 98142 73 601 सीधा रूपमा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र तपाईँले फोन गरिसकेपछि हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौँ। फोन गर्दा तपाईँले हामीलाई सीधा सम्पर्कमा हामीसँग रहेर कुराकानी तपाईँ गर्न सक्नुहुनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान तपाईँ लिन सक्नुहुनेछ। कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रहगोचरबाट आज मिति 2083 साल भदौ 17 गते आज बुधबार, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 2 तारिक नेपाल सुमत 1146 गुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आज भाद्र कृष्ण पक्ष परम पवित्र पावन दिन आज षष्ठी रहेको छ। 55:08 27:46 भरणी नक्षत्र 51:14:26 ध्रुवयोग 42:30 करकरण 27:36 आज आनन्ददेवमा काँडा योग रहेको छ। आजको दिनमानको समय 31:37 बिहान सूर्य उदय 5:43 जाना भयो। साँझ सूर्यास्त 6:22 रहनेछ। आज निवृत्ति भरण दिवस आज चन्द्र षष्ठी आजको पञ्चाङ्गमा उल्लेख छ। हिजो हामीले तपाईँलाई भन्न बिर्सिएको कुरा, हिजो मंगल चौथी मात्र थिएन, हिजोबाट बिरुडा पञ्चमी, हिजोलाई बिरुडा पञ्चमी भनिन्छ। हिजो बिरुडा पञ्चमीबाट विशेष गरी यो दुर्वाष्टमीको व्रत उपासना गर्ने दिन प्रारम्भ भएको छ। गौरा पर्व मान्नेहरूले सबैले मान्नुपर्छ, तर कसले मान्नुहुन्छ? विशेष गरी गौरा पर्वको रौनक र गौरा पर्वको उत्सव भने सुदूरपश्चिममा बढ़ी मात्रामा देख्ने गरिन्छ। अब यो जानकारी सहित आजको लागि तपाईँको राशिफलतर्फ जान्छौ हामी। राशिफलमा हामी तपाईँलाई भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा छौं। यतिखेर ग्रहगोचरको हिसाबमा हामी आजको दिन तपाईँको पञ्चाङ्ग भएका ग्रहगोचरलाई श्रवण गराउँदै राशिफलतर्फ जान्छौं। यतिखेर भने ग्रहगोचर

0: आज सूर्यास्तम राशिमा रहनु भएको छ भने चन्द्रमा मेष राशिमा छन्, मंगल ग्रह मिथुन राशिमा, बुध सिंह राशिमा रहनु भएको छ, बृहस्पति कर्कट राशिमा, शुक्र ग्रहको अवस्था कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सँगसँगै अब भने कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिन र आजको तपाईँको राशिफल के कसरी व्यतीत हुन्छ। तपाईँका मेष राशि बार राशिफल यस प्रकार छन्। सबैभन्दा पहिले मेष राशिको लागि आजको दिन लग्नमा चन्द्रमा छन्, तपाईँको लागि ऐश्वर्य थपिनेछ भने धनस्थानमा ग्रहहरू खाली छन्। तेस्रो पराक्रमिक योग छ, उन्नति र प्रगति राम्रो छ, तपाईँको काम सहजै अरूले स्वीकार गर्न सक्ने सम्भावना राशिमा मेषलाई देख्न सकिन्छ। वृष राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुने खालका योगहरू देखिन्छ भने आधिकारिकका कामबाट पनि शुभ देखिएको छ। इष्टमित्रहरूबाट साथ र सहयोगको अपेक्षा गर्नु आजको लागि वृषलाई पनि शुभ छ। अलिकति बाह्रौं चन्द्रमा हुँदा कहिलेकाहीँ स्वास्थ्यमा भने समस्या आइपर्ने योग छ। आजको दिनमा तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा वृद्धि हुन्छ, नभनेका कामहरू तपाईँको लागि पनि शुभ हुँदै आउने खालको योगहरू देख्न सकिन्छ। आजको दिनमा कामबाट सफलता पनि प्राप्तको लागि शुभ दिनहरू राशिमा संकेत छन्। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु आजको लागि राम्रो छ, प्रेममा सफलता हुनेछ भने पठन पाठनमा पनि शुभ रहेको छ, दिन शुभ छ। मान सम्मानमा वृद्धि हुनेछ, आर्थिकताका कामबाट सफलता प्राप्तिको योग छ, पठन पाठनमा शुभ, जागिरमा भने केही उल्झन आइपर्ने योग छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक हुन सक्छ, उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज आजको राशिबाट कन्या राशि हुनेहरूको लागि ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: साथमा पारिवारिक क्षेत्रबाट आज निकै सहयोगहरू प्राप्त रहनेछन्। तपाईँको अधुरा कामहरू आज सम्पन्न रहनेछ। पति पत्नी बीचको सम्बन्ध शुभ तर प्रेम गर्दै हुनुहुन्छ भने चाहिँ आज अलि राम्रो दिन छैन तुला राशिको लागि। आजको दिनमा मान सम्मानमा वृद्धि हुनेछ, छैठौं ग्रहले गर्दा शत्रु भइरहनेछ, आफ्नो बनिसकेको कामहरू पनि शत्रुले बिगार्न सक्छन्। एकदम गोप्य रहेर अगाडि बढ्नु, धेरै बाहिर बोल्नु भन्दा काममा ध्यान दिनु राम्रो हुन सक्ने योगहरू राशिमा संकेत छ। आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालका योगहरू छन्, मान सम्मानमा पनि वृद्धि रहने खालका योगहरू छन् भने गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा पनि वृद्धि, राशि धनुबाट संकेत देख्न सकिन्छ। मकर राशिको लागि आजको दिनमा सुरक्षित यात्रा बन्न सक्छ, अधुरा काम पूरा हुन्छन्। आजको दिनमा लेखा पढ़ी गर्नेहरूको लागि भने पठन पाठनमा शुभ छ, जागिरमा भने अलिकति कमजोरीको योग छ, तर मिष्ठान्न भोजनको अवसर प्राप्त रहनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने खालका योगहरू छन्, गरेका कामबाट आजको दिन जस पाउने योग छ भने मान सम्मानमा पनि वृद्धि रहनेछ। तपाईँको चारैतर्फ वर्चस्व कायम रहँदा मन भने आनन्दमा रमाउने खालका योग राशि कुम्भ राशिबाट संकेत छ।
2: लीन राशि।
0: उन्नति अनि प्रगतिको लागि पनि धेरै कुरामा सहज हुनेछ। आजको दिनमा तपाईँको लागि मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक योगहरू पनि आज शुभ छ। आज मीन राशिको लागि स्वास्थ्यमा सुधार हुनुका साथ साथमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज आजको राशिबाट संकेतहरू राशिबाट देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय

0: स्वप्न भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ,
1: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
0: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
1: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईहरू सँग छौमा हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग उपस्थित रहन्छौ र तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको विशेष गरी धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। आज सुरुमै एक दुईवटा कमेन्टहरू वाचन गर्न मन लाग्यो। हिजोका कमेन्टहरू हामीले वाचन गरेका थिएनौं। है एउटा कमेन्ट छ, राधराजी गुरूजी, अस्ति मैले आफ्नो बारेमा चिनाइरहेको थिएँ, तपाईँले मंगलबार र पूर्णिमा दिन व्रत बस्नुपर्छ भन्नुभएको थियो, तर कहिलेबाट सुरु र कहिलेसम्म बस्नुपर्ने हो अनि के खानेकुरा खान मिल्छ के खान मिल्दैन सबै कुरा बताइदिनु भए आभारी हुने थिए गुरु भन्नुभएको छ। अब यो व्रत त पूर्णिमाको दिनदेखि प्रारम्भ गर्ने, अब मंगलबारको व्रत हिजो 16 गतेबाट बस्नु मैले धेरैले भनेको थिएँ, रेडियोबाट पनि हामीले जानकारी गराएका थिएनौ, त्यही जानकारी गराएका थियौं, त्यही भएर तपाईँहरूले दिनदिनै रेडियो सुन्नुको फाइदा त रहन सक्छ। एउटा कुरा पूर्णिमाको व्रत चाहिँ अब आउने पूर्णिमादेखि प्रारम्भ गर्न मिल्छ, यो असोजको 10 गतेबाट प्रारम्भ गर्नुहोला, राम्रो हुन्छ है त। अब अर्को कमेन्ट छ, जिन्दगीमा के छ र भर अजम्बरीको नै छ र अजम्बरीको नै छ र भावीले लेखेको कसले छ देखेको, जन्म र मृत्यु बीचको कुरा हुँदैन सबै चाहेको पुरा, खबर पठाए आइदेला काल आइदिए काल आउनु आउनु है भन्थे म अर्कै साल, टुटेपछि सास उठेपछि बास चिता भन्दा पर पुग्ने कुनै छ र तेरो मेरो भन्छौ किन के सक्छौ र लिन लिई जान, यही भाद्र 10 गते बुधबारका दिन अचानक भएको भीषणबाढीबाट दिवंगत हुने सम्पूर्णमा भावपूर्ण श्रद्धांजलि भन्ने लेख्नु भएको छ, नाम खुलाउनु भएको छैन। अर्को कमेन्ट छ, हम हन ओम हनुमते नमः गुरुदेव जय श्री राधे, म नवराज देवकोटा कालीकोट जिल्लाको शनि त्रिवेणी 3 घरबाई हाल भारतको राज्य कर्नाटकको साझापुरबाट तपाईँको कार्यक्रम सनातन रेडियो नेटवर्कमा समय मिलेसम्म नियमित सुन्ने गर्छु गुरु भन्नुभएको छ। कार्यक्रम मेरो होइन, कार्यक्रम तपाईँहरूको सबै हाम्रो है, मेरो र तेरो भनौँ भने त्यो फेरि एउटा घमण्ड वृद्धि हुन्छ है त। त्यही भएको भएर तपाईँहरूले विशेष ध्यान दिनुहोला। कार्यक्रममा यति कमेन्टहरू पढे केही भए हामी कार्यक्रमको विश्रामपछि फेरि पनि कमेन्टहरू वाचन गर्ने प्रयास गर्नेछौँ। अहिलेलाई यतिखेर कोही जिज्ञासु हुनुहुन्छ हामीसँग प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ, को हुनुहुन्छ यतिखेर स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर?

0: नरबहादुर बोहरा बझाङबाट। अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ नरबहादुरजी यतिखेर? नरबहादुरजी कहाँबाट कुन रेडियो सुन्दै हुनुहुन्छ? कोही हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न भने सकेनौ, फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्न गरिहाल्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? बैतडी एफएम है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोराको साल महिना गते समय भन्दिनु त।
1: 76 साल
0: पुष महिनाको 24 गते
1: बिहिबार राति 9:35
0: कुन जिल्लामा भयो जन्म? कसको हो यसिना?
1: मेरो छोराको
0: छोराको लागि यहाँबाट हेर्दा घनश्याम नाम आउँछ, मिथुन राशि हुन्छ, चतुर्दशी तिथिमा जन्म छ, राम्रो तिथि हो, शुक्ल पक्ष परेको भएर है। लग्न सिंह लग्न छ, सिंह लग्नको मालिक सूर्य विद्यास्थानमा छ, यसले अलिकति राम्रो रूप लिएन किनभने अलिकति राम्रो अवस्था राहुको दृष्टि परेको छ बृहस्पतिलाई सूर्यलाई, यसले विद्यामा एकदमै धेरै कमजोरी बनाइदिन्छ। घरमा पितृको दोष परेको छ, ठूलो मान्छे कोही अकालमा मृत्यु भएको छ, को छ भन्नु त? अकालमै है। अनि घरमा सत्ताहरू केही लाउनु भएको छैन है? अनि अहिले यो अब सत्ता लाउनु पर्यो भने सम्भव छ? अनि अब यो सप्ताहहरू लाउनु पर्ने भयो, ग्रह बिग्रेको छ, 13 वर्ष 3 महिना 29 दिनसम्म राहु छ, पढाइमा असाध्य कमजोरी हुन्छ, स्वास्थ्य पनि बिग्रिन्छ, बिहिबार मंगलबार पूर्णिमाको दिन घरमा एकदम चोखो बस्नुपर्छ, लसुन प्याज माछा मासु खान हुँदैन होइन, अनि त्यो भइसकेपछि एकदम गाह्रो हुन सक्छ, विशेष ध्यान दिनुपर्छ है। ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजापाठ सहित सप्ताह पनि लाउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ के है। अरू के छ विशेष? त्यही त एकदम पढाइमा कमजोरी हुने खालको योग छ, ग्रहको शान्तिहरू गरेर ग्रहको पूजापाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त। ल अरू केही छ? अहिले छुट्टिन्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विशेष कुराकानी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। को हो अनि कहाँबाट तपाईँ आउँदै हुनुहुन्छ, सम्पर्कमा आउन सक्नुहुन्छ, कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर? घनश्याम बुढाथोकी, अलि आवाज कम आएको छ, नजिकै आएर बोलिदिनु होला। अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? खातबारी एफएममा कार्यक्रमै आउँदैन, कसरी सुन्नुभयो त खातबारी एफएममा? हो अनि बिर्सिनु भएन नि, रेडियो शङ्खुबा सभाबाट अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आफ्नो साल महिना गते समय भनिदिनु त। 2021 साल साउन महिनाको 21 गते बुधबार बेलुकीको ठिक 4 बजे कुन जिल्लामा भयो जन्म? शङ्खुबा सभामै भयो जन्म है। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 2021 सालको श्रावण 21 गते 4 बजे बेलुका राशिको नाम चाहिँ 6 बाट छत्रमणि नाम आउँछ, मिथुन राशि हुन्छ, पति र पत्नी बीचको सम्बन्धबाट एकदम पीड़ित भएको मान्छे, पत्नी सुख कम भएको मान्छे हो। के भएको छ जिन्दगीमा? दुई तिनवटा बिहे गरियो कि एउटा भएको एउटा रोगी भएर पीडित भइयो कि धेरै झगडा पर्छ बुवा? अलिकति गाह्रो छ यो सातौं माङ्गलिक पनि परेको छ, अब वैवाहिक जीवनबाट पनि दोष लागेको हुन सक्छ है, अङ्गारक युग परेको छ, अङ्गारक युगको पनि शान्ति गर्नु, अङ्गारक युगको पनि पूजा पाठहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है। छोरा छोरीसँगको सम्बन्ध राम्रै छ नराम्रो छैन, ग्रहहरू ठिक छन्, आत्तिनु पर्ने ग्रहहरू छैन, राम्रै छ है त। तपाईँले जुन दिनसम्म ग्रह शान्ति गर्नुहुन्न त्यही दिनसम्म तपाईँलाई अप्ठ्यारो पारिरहन्छ। यो विशेष गरी सूर्य के अरे अङ्गारक युगको शान्तिहरू गर्ने अनि घरमा महामृत्युञ्जय जपहरू गराउनु भयो भने धेरै कुरामा शुभ हुन्छ। अहिलेको अवस्थामा हेर्दा तपाईँलाई ग्रह भने त्यस्तो केही बिग्रेकै छैन, तर कुण्डली बिग्रेको छ। कुण्डली बिग्रेपछि मान्छे रोगी बन्छ, धेरै नै समस्या हुन्छ। राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। च्वात्ते हुन्छ, सप्तम घरमा गएर अङ्गारक परेको छ, बुढो तपाईँको आन्द्रामा समस्या आउँछ। सप्तम भाव भनेको उदर भाव हो, पेटको स्थान हो होइन, यसले गर्दा तपाईँको भोलि पिसाबमा समस्या, पेटमा समस्या आउन सक्छ, किडनीहरूमा फेल हुन सक्छ, अथवा हुन्छ नि भित्र के भन्छ त्यसलाई पत्थरीहरू हुन सक्छ। किनकि मंगल भनेको त्यस्तै जमिन कारक ग्रह हो, धातु कारक ग्रह हो, राहुसँग गएर त्यहीसँगै बसेपछि अङ्गारक युग बन्यो अनि पेटमा समस्या हुन्छ, पत्नी पनि रोगी हुन्छन्, पत्नीसँग पनि राम्रो हुँदैन, धेरै कुरा बिग्रिन्छ है। छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी 98453 97658 र 98142373601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौ। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ त्यतिखेर?
2: आज पनि म शङ्का सभाबाट अभिषा कार्की हो गुरु।
0: अभिषाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर?
2: शङ्का सभामै।
0: अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मैले यो बहिनीकै बारेमा गुरु, अस्ति अलिकति यो लेखेको चिटिपनमा त्यो जुन चिनामा भएकै लेखेको छ कि गुरु,
0: हजुर
2: मैले अलिकति बोलीमा त्यो मिस्टेक गरेछु।
0: तपाईँले अहिले पनि तपाईँले झुट बोल्दै हुनुहुन्छ कम्ती, तपाईँले अस्ति मैले हेरिन, मैले हर्चका भरमा भनेको थिएँ भन्नु त एकचोटि स्वीकार न आफ्नो गल्ती।
2: होइन सर, टिप्न चाहिँ टिपेको मैले, तर यो गुरुहरूले चिनामा अब त्यो बिहिबारको राति हो कि अब के हो, 20 गते बिहिबार राति भनेको छ होइन?
0: तपाईँले एकचोटि हो, यस्तै समस्या भएको मान्छेलाई मैले कतिचोटि भनेको छु, कम्तीमा त्यो फोटो खिचेर हालिदिनु न, त्यहाँ स्टिफन चिना के छ मलाई, म त्यसको बारेमा सबै तपाईँलाई जानकारी गराइहाल्छु नि। तपाईँलाई अब खोइ किन मान्नु न थाहा छैन,
2: एकचोटि हेरौँ न त गुरु, म फेरि पनि भन्छु होइन।
0: तपाईँले अस्ति पनि हेर्नु भएको छ, अब एकचोटि तपाईँले मलाई चिनाको फोटो हाल्नु अनि म त्यहाँबाट तपाईँलाई सबै कुरा भनिदिन्छु अनि बल्ल हेर्ने। अहिले छुट्टिन्छु, राधे श्याम।
2: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर आइसक्नु भएको छ। बारम्बार यस्तो समस्या धेरै नै, अहिले त उहाँले डाइरेक्ट भन्नुभयो होइन, प्रायले कुरा भन्नुहुन्न, लुकाइदिनुहुन्छ, तर पनि हामीलाई थाहा हुन्छ कि, त्यही भएर तपाईँहरू सकभर साल महिना गते समयहरू चाहिँ थाहा छैन, हुँदैन क्या, मलाई थाहा छैन, म बुझ्छु, र तपाईँको चिना त छ भने कम्तीमा चिनाको फोटो त खिचेर हाल्न सकिन्छ, त्यति गर्न अल्छी लाग्छ है, खालि त टिकटक हेरिया छ, खालि युट्युब हेरिया छ, भएको नभएको कुरामा ध्यान दिएको छ, आफ्नो कामप्रति ध्यान छैन, एउटा जाँगर छैन, कहाँ हुन्छ? फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? शान्तिजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कुन गाउँमा हुनुहुन्छ अहिले ओखलढुङ्गाको? अहिले कसको बारेमा हेर्नुहुन्छ?
3: आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
3: 2044 साल महिनाको 22 गते,
0: साउन महिनाको 22 गते
3: शुक्रबार 6:18 जाँदा।
0: कुन जिल्लामा भयो जन्म?
3: खोटाङ जिल्लामा.
0: खोटाङ जिल्लामा कसको हो यो?
3: मेरो आफ्नै हजुर.
0: तपाईँको नाम ढाका कुमारी धनुराशि हुन्छ. तपाईँको लग्न रहेको छ मकर लग्न. मकर लग्न भएको मान्छे शनि पराक्रम स्थानमा छ, आय स्थानमा छ, राम्रो हो, उन्नति प्रगति राम्रै हुन्छ. तर हात खुट्टा झमझमाने रोग सुरु भइसकेको छ, होइन? समस्या छ, होइन? ए हजुर, ए प्रभु, ए देउता.
3: हजुर गुरु.
0: खोइ त बोल्नु भएको अनि कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले? भने फोन गर्नुहुन्छ, बोल्दिनुहुन्न
3: अनि
0: हजुर के अरे? ए हजुर
3: गुरु,
0: के गर्दै हुनुहुन्छ भनेको मैले? तपाईँको आवाजै बुझिनँ मैले, फेरि भन्नु त, के गर्दै हुनुहुन्छ अहिले?
3: फोनमा कुरा गरिरहेको छु, म घरमै छु.
0: अनि यता बोल्न छ भने कता उता चुप्प लगाएर भन्नु भएको छ? तपाईँको हात खुट्टामा के समस्या छ भनेको मैले?
3: मेरो हात खुट्टामा आयो
0: समस्या छ, होइन? सातौँ माङ्गलिक छ, वैवाहिक जीवनमा ठुलो समस्या भोग्नु पर्ने यो छ, एकदम धेरै ठुलो समस्या. किनकि सातौँ घरमा मंगल नीच भएर बसेको छ, साथमा सूर्य पनि छ, दुइटै ग्रहले तपाईँलाई वैवाहिक जीवन राम्रो हुन दिँदैन. बिहे गर्नु भएको छ कि छैन? एउटै बिहा हो कि दुइटा भयो बिहा? झगडा पर्छ? झगडा अलिअलि होइन, धेरै नै झगडा पर्नु पर्छ. यो तपाईँको चिना सही हो भने 6:18 साँझ होइन जन्म. तपाईँको वैवाहिक जीवनमा धेरैवटा बिहा हुन सक्ने सम्भावना हुन्छ, अथवा कोहीसँग प्रेम पर्न सक्छ. एकदम धेरै ध्यान दिनुपर्छ. अहिले तपाईँलाई राहु भन्ने ग्रह चलिरहेको छ. राहु ग्रहको शान्ति गर्ने, राहु ग्रहको पूजापाठ गर्ने, राहु ग्रहको चाहिँ उपासना गर्ने, 39 वर्ष हुनुभएछ. राहुले सङ्गत बिगारिदिन्छ, होइन? कामहरू पनि बन्दैन, घर परिवारमा इज्जत जान सक्छ. धेरै कुरामा ध्यान दिनुपर्छ, है त? अरू केही छ? व्यापार व्यवसायको लागि राम्रै हुन्छ, नराम्रो हुँदैन, होइन? अब यो राम्रोसँग ग्रह शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्नु. अहिले राहु भन्ने ग्रह चलेको छ, राहु ग्रहको शान्तिहरू गरिसकेपछि अनि बल्दा राम्रो हुन्छ. घर परिवारसँगको सम्बन्ध राम्रै हुन्छ, ठिकै छ है? अहिले सोधिन्छु. हजुर हजुर, वास्तुको लागि ठिक छ. श्रीमानसँग चाहिँ कुरो मिल्दैन, ध्यान दिनुहोला, है त? 6 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ. अहिले छुट्टिन्छु. राधे राधे. हामीसँग हुनुहुन्थ्यो यतिखेर आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी हरेक दिन झैं आज पनि तपाईँहरूसँग उपस्थित भएर विशेष जानकारी दिने प्रयासमा छौं. यतिखेर छोटो विश्रामको पालो भएको छ, विश्रामपछि उपस्थित हुन्छ. हामी सँगै रहनुहोला.
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला. के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ.
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
8: क्या तम आफ्ना गया दिन कि आपाउने दिन के बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
9: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या परिवर्तन।

0: कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा।
1: चार बजेर 30 मिनटमा बेलुका भनेको साँझको कि बिहान पखाको?
2: साँझको।
1: साँझ घाम डुब्ने बेला। कुन जिल्लामा जन्मिनु भयो?
2: भोजपुर।
1: भोजपुर जिल्लामा जन्मिनु भयो। तपाईँको यहाँबाट हेर्दाखेरि राशिको नाम के देखिन्छ भने इन्द्र कुमार नाम आउँछ, वृष राशि हुन्छ है।
2: हजुर।
1: द्वादशी भन्ने तिथिमा जन्म भएको रहेछ, राशि वृष भइहाल्यो, लग्न मिथुन छ। मिथुन लग्न हुने मान्छे असाध्य चञ्चले हुन्छन् क्या, पहिले पनि मन शान्त भएन है।
2: हजुर।
1: उन्नति पनि गर्न खासै सकिएन, अब पारिवारिक अवस्था पनि बिग्रिएको छ, पितृदोष पनि परेको छ, मांगलिक पनि परेको छ। यतिखेर फेरि तपाईँलाई ग्रहहरूमा पनि शनि भन्ने ग्रह चलिरहेको छ, शनिको शान्ति गर्नुपर्छ, शनिको पूजापाठ गर्नुपर्छ होइन। यो शनिले धेरै कुरामा तपाईँलाई बिगार्छ नै। शनिको विशेष शान्तिहरू गर्नु, शनिको विशेष पूजापाठहरू गर्नु, सङ्कटाङ्गहरू पनि चलिरहेको छ, झोटाहरू पाउन सक्छ, मुद्दामालाहरू पर्न सक्छ होइन। के छ अहिले विशेष अवस्था चाहिँ? ग्रहहरू अलिकति दोषयुक्त छन्, ग्रहको शान्तिहरू गराएर, ग्रहको पूजापाठहरू गराएर अगाडि बढ्नुपर्छ। संकटा शनिहरूको शान्तिहरू गर्ने, गुरु चाण्डल्यको शान्ति गर्ने। अब एकचोटि घरमा सप्ताह लगाउनु पर्ने भएको छ तपाईँको, पितृको दोष परेको छ। नजिकैको मान्छे, आफ्नो काका, ठुलो बा, उहाँको छोराहरू, आफ्नै घर परिवारमा कोही उमेर नपुगिकन केही गर्छु भन्दा भन्दै उमेरमै बितेको छ अरे हो। दाजु, तपाईँकै घर परिवारमा भनौँ न, जो भए पनि बित्यो, काकी भए पनि बित्यो, ठुलो बा भए पनि बित्यो, दाजुभाइ कोही न कोही एकजना अकालमा मृत्यु भएको दोष छ। को हो त्यो मान्छे चिन्नुहुन्छ?
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
4: नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 MHz। प्राविधिक कारणवश रेडियोको प्रसारण केही समयका लागि स्थगित हुन गइरहेकाले यसबाट सम्पूर्ण श्रोताहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौ। रेडियोको प्रसारण केही समय पश्चात पुनः तपाईँहरूको माझमा हामी जोडिने जानकारी गराउँदछौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्समै।
1: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1 फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
4: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्सिङ। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ। अहिले दिउँसोको 3 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। लडाईसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजय। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाई छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7 अर्ब 88 लाख 57 हजार 217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6 करोड़ 75 लाख रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6 अर्ब 88 लाख 57 हजार 217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँचिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँचिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँचिए पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्रयाक खोलिएको हो। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवान खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौड़ा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। हेटौड़ा काठमाडौँ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै
व्यवस्थापनको दबाव पनि बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन, साँगुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौँडाबाट काठमाडौँ छुट्ने ती गाड़ीले भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली र काठमाडौँबाट फर्किनेले फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाड़ीलाई काठमाडौँतर्फ छुट्दा त्रिभुवन राजपथ र फर्किदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाड़ी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौँडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरोपेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ चीनले रसुवागढ़ी जोड्ने केरुन नाका जाने स्थलमार्ग पूर्ण रूपमा पुनः संचालनमा ल्याएको छ सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जिरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन् राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ खोज तथा उद्धार कार्य पनि निरन्तर यसअघि भदौ 10 को बाढ़ीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो अब खेल खबर अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो नेपाल एका साहब आलम र दीपक प्रसाद डुमरेले 2-2 तथा रिजन ढकाल आकाश चन्द र पवन सदाफले 1-1 विकेट लिए यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ चारभन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक संसदमा प्रधानमन्त्री शाहको सम्बोधन दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्री बाहेक सबै गाड़ीलाई नागडुङ्गा सुरुङ मार्ग खुला अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी घर आएसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास, चीनले फुलायो भोटेकोसी, बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित।

0: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाजुसँग।
1: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
3: धेरै धेरै धन्यवाद छ है नानी।
6: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
3: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रै देखिएकी छ।
6: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
3: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
6: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
3: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 खुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर 17 मा।
6: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्स्मै।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ।

0: हो रेडियो टाइगर आयो
1: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाज्ने रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो
2: होइन दिदी किन निराश भएर बस्नु भएको
3: छोराको बिहेको दिन पनि आइसक्यो आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि
1: हाम्रा सेवाहरू हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र हारमाला छड्के तिलहरी फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि प्रोप्राइटर नरेश सुनार नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98484534
5: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरुकै चिरपरिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सिक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61
1: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
6: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
7: ल यतिको लागि पनि चिन्ता किन भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै कन्ना सिरक जसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राजभन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 98681-086-93
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त ला।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहित

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्ने
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
3: ओहो मेर्सा, नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
5: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
3: होइन, के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौँ।
0: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
6: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कस्तै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म को जानेछ भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर सबैजना आशिषित हुनुहोला। आउनुहोस् वचनलाई साबार गर्नेछौ। इसाई धर्म विश्वास वास्तवमा एक सेवकाई जडित विश्वास हो। यसले एउटा प्रचारद्वारा मानिसको जीवन परिवर्तन गर्दछ। प्रभु येशू ख्रीष्टले भन्नुभएको छ कि हामी उहाँको गवाही र साक्षी हुनुपर्छ। उहाँ महिमामा उक्लिनु अघि चेलाहरूलाई यही कुरा भन्नुभयो, जब पवित्र आत्मा तिमीहरू माथि आउँदछ तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू पृथ्वीको पल्लो छेउसम्म मेरो गवाही र साक्षी हुनेछौ। यसैले एउटा इसाई धर्म र विश्वास प्रचार बिना अस्तित्वमा रहन सक्दैन। कसैले हामी इसाईलाई अनौठा मानिसहरू जस्तो ठान्दछौ। तिनीहरूलाई यो लाग्दछ कि हामी हाम्रो विश्वासको वचन प्रचार गर्छौ र यो विश्वासलाई जबरजस्ती उनीहरूमा थुपार्दछौ। तर त्यो कुरा असम्भव कुरा हो। म तपाईँलाई मेरो गवाही दिन सक्छु, मेरो अनुभव भन्न सक्छु, मेरो विश्वास म तपाईँलाई दिन सक्दिनँ। तपाईँको विश्वास तपाईँको हो। तपाईँले आफ्नो विश्वास आफैमा राख्नुहुन्छ। म मेरो आफ्नो विश्वास ममा राख्दछु। तर कसैले विश्वास थोपरेर, कसैले विश्वासलाई लादेर त्यो विश्वास म गर्न सक्दिनँ। म तपाईँलाई यसको बारेमा भन्न सक्छु, साँचो सत्य कुरा के हो भनेर भन्न सक्छु, तर विश्वास गर्नै पर्छ भनेर जबरजस्ती थुपार्न सक्दिनँ। त्यो एउटा इसाई विश्वासको एउटा जीवन यात्रा हो। इसाई विश्वासमा एउटा सेवकाईको विचारको एउटा ठोस कारण छ, जहाँ येशु स्वयंले उहाँका चेलाहरूलाई र उहाँलाई विश्वास गर्नेहरूलाई उहाँको साक्षी र गवाही हुनको निम्ति बोलाउनु भयो र उनीहरूलाई प्रचार गर्नको निम्ति पठाउनुहुन्छ। तर अब यहाँ प्रश्न उठ्छ, को जानेछ, को जाने? यसैले आउनुहोस् हामी 9:35 लिएर 10:07 हामी यसलाई पूरा पाठ गर्नेछौ। आउनुहोस् यसलाई ध्यान दिएर सुन्नुहोस्। लेखेको छ, थोरै खेतालाहरू 35 यसो समस्त शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै हरेक किसिमका रोग र दुर्बलताहरूलाई निको पार्दै हिँड्नु भयो। तर भीड़लाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनभने तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै हैरान र अस्थाय भएका थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, फसल प्रशस्तै छ तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्ना फसलमा खेतालाहरू पठाइदियो। 12 चेलाका सेवा कार्य 10:1 उहाँले आफ्ना 12 चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने, हर प्रकारको रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो। 12 प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ आन्द्रियास, जब्देका छोरा याकुब र तिनका भाइ यहुन्ना, फिलिप र बार्थोलोमाई, थोमा र कर उठाउने मत्ती, अल्फेयसका छोरा याकुब, थेदियस, सिमोन कनानी र यहुदा इस्करियोत, जसले येशूलाई पक्राइदियो। येशूले यी 12 चेलालाई यसो भनी आज्ञा दिएर पठाउनु भयो, अन्य जातिहरूको माझमा नजाओ र सामरीहरूका स्तरमा नपस, तर इजरायल जातिका हराएका भेडाहरूका जाओ, स्वर्गको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर। हामीले पाठ गरेको यस खण्डबाट येशूले आफ्ना चेलाहरूलाई दिनुभएको निर्देशनहरूलाई ध्यानपूर्वक हेर्नुहोस्। यहाँ हामी पहिलो कुरा देख्छौ, प्रार्थनाको आवश्यकता बुझ्नु पर्दछ। जब येशूले विशाल भीड देख्नुभयो, उहाँ दयाले भरिनुभयो। त्यहाँ हजारौं मानिसहरू थिए, उहाँले तिनीहरूलाई गोठालो नभएको भेडाले छरिएको देख्नुभयो। आज हामी संसारमा देख्छौ अरबौं मानिसहरू छन्, धेरै जस्तो मानिसहरू अझै पनि त्यस्ता छन् जो गोठाला बिनाका भेडाहरू जस्तै छन्। उनीहरूको जीवन दुःखदायी छ, त्यसले प्रार्थनाको आवश्यकता यहाँ अझ ठुलो छ। यसले भन्नुभयो, फसल साँच्चै प्रशस्त छ तर खेतालाहरू अति नै थोरै छन्। यदि उहाँको समयमा फसल प्रशस्त थियो भने आज यो अझ धेरै झन बढी प्रशस्त छ, तर कामदार अझै कम छन्, थोरै छन्। त्यसैले यीशुले आज्ञा दिनुभयो, फसलका प्रभुसँग प्रार्थना गर ताकि उहाँले आफ्ना फसलमा कामदारहरू पठाउन्, खेतालाहरू पठाइदिउन्। परमेश्वरको काम, परमेश्वरको राज्यको काम प्रार्थना बिना केही गर्न सकिँदैन। सबै कुराको लागि उत्तर एउटै हो, प्रार्थना। तर प्रार्थना मात्र पर्याप्त छैन, सहभागी हुनको निम्ति बोलावटको पहिचान पनि आवश्यक छ। यीशुले आफ्ना 12 चेलाहरूलाई बोलाउनु भयो। यो विशेष सहभागिता र विशेष जिम्मेवारीको साथ उहाँले बोलावट गर्नुभयो। उहाँले तिनीहरूलाई विशेष वरदान दिनुभयो। उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरू निकाल्ने शक्ति दिनुभयो। सबै प्रकारको रोग र पीडा निको पार्ने अधिकार दिनुभयो। यसरी तिनीहरू प्रभुको महान काममा सहभागी हुन बोलाइएका थिए। 12 जनाको नाम उल्लेख गरेको छ। प्रत्येकको आफ्नै व्यक्तित्व थियो। उनीहरू बोलाइएका थिए र उनीहरू जानेहरूमा थिए। ती हुन् सिमोन, आन्द्रियास, याकुब, यहुन्ना, सबै चेलाहरू। उहाँको महान सेवकाय र योजनामा सहभागी गराउनको निम्ति उहाँले बोलाउनु भएको थियो। यहाँ दुई दुईजना विशेष गरी नियुक्त भएका थिए, मत्ती कर उठाउने र यहुदा, जसले यीशुलाई धोका दिनुभयो। तर म तपाईँलाई यो साँचो कुरालाई प्रतिबिम्बित गराउन चाहन्छु। प्रभु यीशु सबैजना चेलाहरूलाई बोलाउनु भएको थियो। उहाँको महान सेवकाईमा सहभागीको निम्ति विशेष स्थानमा नियुक्त गर्नुभयो। तर म चाहन्छु तपाईँ यस कुरामा गम्भीरतापूर्वक विचार गर्नुहोस्, यी सबै चेलाहरूलाई प्रभुको महान कार्यमा सहभागी हुन बोलाइएको थियो। प्रत्येकको लागि एक विशेष स्थान राखिएको थियो। आज पनि परमेश्वरको योजनामा तपाईँ र म विशेष कामको निम्ति नियुक्त गरिएका छौ, राखिएको छ। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने यीशुले तपाईँलाई उहाँको महान खेतमा, दागबारीमा काम गर्नको निम्ति बोलाउनु भएको कुरा स्वीकार गर्न म अनुरोध गर्दछु। यदि हामी साँच्चै नै विश्वासी हौ, क्रिस्चियन हो भने यो कुरालाई महसुस गर्नुपर्छ। हो, हामी विश्वास छैनौ, क्रिस्टको बारेमा थाहा छैन भने म तपाईँलाई यो पनि भन्छु, आफ्नो हृदय जीवन यीशुतर्फ फर्काउनुहोस्। तपाईँले त्यो जीवन, त्यो यात्रा भेट्नुहुनेछ जो बाटो, सत्य र जीवन उहाँ नै हुनुहुन्छ। एक महान मिशनरीले भनेका थिए, परमेश्वरलाई तपाईँको क्षमता भन्दा तपाईँको उपलब्धता चाहनुहुन्छ। साँच्चै हो, प्रभुको कार्यमा सहभागी हुन बोलावट बुझ्ने मानिस को होला? प्रभुले त्यो खोज्नुहुन्छ। प्रचार गर्ने आज्ञालाई पालन गर्नु नै यसको पूर्णता जवाफ पनि हो। यसले 12 जनालाई स्पष्ट निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, अन्य जातिहरूको बाटोमा नजाऊ, न त सामरियहरूको कुनै स्तरमा जाऊ, बरु इजरायलको घरानामा हराएका भेडाहरू कहाँ जाऊ र प्रचार गर। प्रभुको निर्देशनलाई प्रश्न गर्नु चेलाहरू वा हाम्रो लागि उचित थिएन। उहाँले तिनीहरूलाई इजरायलको हराएका भेडाहरू कहाँ पठाउनुको एउटा विशेष कारण थियो र उहाँलाई थाहा थियो उहाँ के गर्दै हुनुहुन्छ। त्यसैले उहाँले तिनीहरूलाई ठ्याक्कै आज्ञा दिनुभएको थियो। उहाँले पहिलो भन्नुभयो नजाऊ, एउटा तयारीको निम्ति थियो। तर अब तयारी भइसकेपछि उहाँले तुरुन्तै भन्नुभयो गुरु जाऊ। यसैले जब हामीलाई आज्ञा दिइन्छ, हामीले त्यो पालन गर्नुपर्छ भन्ने कुरा बुझ्नु अति नै आवश्यक छ। उहाँले थप निर्देशन दिनुभयो, जब तिमीहरू जान्छौ प्रचार गर, स्वर्गको राज्य नजिकै छ भनेर प्रचार गर। यो निर्देशनमा यीशुले सेवाको दुई महत्वपूर्ण पक्ष उल्लेख गर्नुभयो। पहिलो कुरा, सुसमाचार प्रचार गर। दोस्रो कुरा, पश्चाताप गर। मित्र, आज पनि त्यस्तै छ, हामीले सुसमाचार प्रचार गर्नुपर्छ। हाम्रो सन्देश सुसमाचार हो, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिकै छ। यहाँ उल्लेख गरेको पश्चातापको अर्थ के हो? बाइबलले यसको अर्थ स्पष्ट गर्दछ, आफ्नो मनलाई परिवर्तन गर्नु, पाप प्रति दृष्टिकोणलाई बदल्नु, परमेश्वरलाई हेर्ने उहाँकै तरिका अपनाउनु हो। यसको लागि अर्को कुनै बाटो छैन, हामीले आफ्नो मन परिवर्तन गर्नुपर्छ, त्यो पश्चाताप। चेलाहरूलाई प्रचार गर्ने, आज्ञा पालन गर्ने अपेक्षा गरिएको थियो, उनीहरूको लागि अर्को विकल्प थिएन। रोमीहरूको पुस्तकमा अध्याय 10 हामी देख्छौ, प्रेरित पावलले यसलाई राम्रोसँग व्याख्या गरेका छन्। लेखिएको छ, तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने, जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरू

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz. रेडियो टाइगर स्टुडियो टाइम. यति बेला साँझको 6 बजेको छ.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि छिटो भन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खाना पाउँथे।
4: होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
0: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक, ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डिककले 10 T20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरे।

0: ब्रिगेड ठिक सामुन्य फोन नम्बर 081-35-105 र 97-53-00-450
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिका बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98-482-97-774
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग्छ।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखिमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाजै।

0: तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जिउ दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने सिक्ने आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 9850825002 र 9820441461।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463368।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुन।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, पुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्दन त सधैँ बाघ झैँ।
0: रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: खुसीको खबर,
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
7: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
8: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चारी स्टोर छ नि।
0: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका, भुरी गाउँ, बर्दिया।
4: एक
9: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
10: विजय सुनचाँदी पसलमा नै किन नि?
9: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मङ्गलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मङ्गलसूत्र लगायत भिना र चाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जनका सधैँ बाघ।

0: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

जमाया हुन्छ त्यही शङ्खा हुन्छ खै तिमीले बुझेको बुद्धि नौ तिमीले अनि मन रुन्छ खै तिमीले बुझेको।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: 个呀呀队喽，哎呦哎呦，我的小子，呀，
1: 我等你 ，Radio Tiger 哎呦。
2: यो रेडियो टाइगर 99.2 MHz गर्जन सस्नदै बाग्झे रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974774। ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
5: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका एक भुरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
8: होइन दिदी, किन निराश भएर बस्नु भएको?
9: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
8: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरिगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
10: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
2: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल भुरिगाउँ बजार बर्दिया, सम्पर्क मोबाइल नम्बर 98484 54304।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया।
3: राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

真的。

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: Details of all our services are at bbcworldservice.com।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा भोटेको सिपाहीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना,
1: यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू आँसेको देखियो।
0: र उद्धारमा शुरूदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहारेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर भएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
0: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
5: घरबार विहीन हुनुभएका
1: क्षेत्रहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
1: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेनले
2: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णत उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनु पर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलाको बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दाहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ। एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै छिरिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दाहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एकहो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकता बारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भूइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए। उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढीले मानिसका घर बजार र गाउँ बस्ती बगाएर लगेको छ। त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्युब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा शुरूदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संघालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ। कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेका छैन।
3: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा प्रभाव गर्नु भएको छ होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले
8: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको कलकला त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ इभीको गाडीहरू टन्नै ओरदोरो गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोरो गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वेप आउट भएको छ। घरहरू केही पनि बाँकी छैन। माथि माथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अहिले देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरी र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टेका, कुचिएका, ठोकिएका यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
3: यसलाई चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, चाहिँ एकदमै न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
8: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 हामीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ। हामीले ल्यान्डिङ स्पटमा एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिक मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन कुद्दा नकुद्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथि त्यो बढी इलाकामा काहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
0: उनी थिए खोज उद्धार र राहतमा शुरूदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
9: यो हो रेडियो टाइगर 90.2 MHz। Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।
10: हस् त एथेन्जल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।